0: It's 10 a.m. This time check is brought to you by
1: AGS Tubular Nikai Kaam. AGS Tubular Battery. Dil ko hai aaram.
0: This program was brought to you by
1: AGS Tubular Nikai Kaam. AGS Tubular Battery. Dil ko hai aaram.
2: And Cool King Hair Oil. Jaise chalta phirta AC.
0: And HBL Freedom Account. Jahan khwab. वहाँ HBL
3: एंड अगर आप हैं ड्राइव कार बाइक या रिक्शा ड्राइवर तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा लें
0: एंड
4: जो चाहे खरीदो पैसे आराम से दे दो ये लो बाय जस्ट कैश
0: एंड
4: लिव लाइटर हैव अ वेट मैनेजमेंट कॉन्वर्सेशन विद योर डॉक्टर टुडे
0: एंड
5: फिनिक्स लगा और भूल जा फिनिक्स लगा और भूल जा
0: एंड
6: अल हबीब करंट प्लस अकाउंट भरोसा भी रफ्तार भी बैंक अल हबीब रिश्ता भरोसे का
0: एंड
4: डेटॉल फूल से ये बदबू फैलाने वाले जर्म्स को दूर भगाए
0: एंड
7: तूफान है ये, हर जीत की पहचान है ये।
0: HBL फ्रीडम अकाउंट के साथ अपने ख्वाबों और बिजनेस को दे आजादी की उड़ान मुफ्त IBFT मुफ्त चेकबुक मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ अकाउंट खोले डिजिटली या विजिट करें अपनी करीबी HBL ब्रांच HBL फ्रीडम अकाउंट जहां ख्वाब वहां HBL
4: خالص اجزا بھروسے مند شفا شعب سنگل ریمیڈیز قدرت کے بہترین اجزا سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں ڈاکٹر حمید جنرل ہومیو اور شعب سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ
0: ایچ بی ایل فریڈم اکاؤنٹ کے ساتھ مفت IBFT مفت چیک بک مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ ایچ بی ایل فریڈم اکاؤنٹ جہاں خواب وہاں HBL
8: 100 FM
9: ریسٹورینٹ بزنس میں ہر سیکنڈ میٹر کرتا ہے کسٹمرز کوالٹی کے ساتھ ڈسکاؤنٹس بھی چاہتے ہیں بزنس کرنا آسان نہیں لیکن بزنس کے لیے بینک اکاؤنٹ ریلائبل ہونا چاہیے اسی لیے میرے پاس ہے بینک الحبیب کا الحبیب کرنٹ پلس اکاؤنٹ جس میں ملے فری چیک بک ڈیبٹ کارڈ بینکرز چیک ای اسٹیٹمنٹ آن لائن بینکنگ الحبیب ڈیجیٹل کے ذریعے انٹرنیٹ بینکنگ اور SMS الرٹس فیسلٹی اے ٹی ایمز اینڈ کیش ڈپازٹ مشینز کی ایزی ایکسیسبلٹی ملک بھر میں پھیلا ہوا برانچز کا وسیع نیٹورک الحبیب کرنٹ پلس اکاؤنٹ بھروسہ بھی رفتار بھی بینک الحبیب رشتہ بھروسے کا

0: रेस्टोरेंट बिजनेस में हर सेकंड मैटर करता है। कस्टमर्स क्वालिटी के साथ डिस्काउंट्स भी चाहते हैं। बिजनेस करना आसान नहीं, लेकिन बिजनेस के लिए बैंक अकाउंट रिलायबल होना चाहिए। इसीलिए मेरे पास है बैंक अल हबीब का अल हबीब करंट प्लस अकाउंट, जिससे मिले फ्री चेकबुक, डेबिट कार्ड, बैंकर्स चेक, ई स्टेटमेंट, ऑनलाइन बैंकिंग, अल हबीब डिजिटल के जरिए इंटरनेट बैंकिंग और SMS अलर्ट्स फैसिलिटी, ATMs एंड कैश डिपॉजिट मशीन्स की इजी एक्सेसिबिलिटी, मुल्क भर में फैला हुआ ब्रांचेस का वसी नेटवर्क। अल हबीब करंट प्लस अकाउंट, भरोसा भी रफ्तार भी। बैंक अल हबीब, रिश्ता भरोसे का।
1: Like us on facebook.com/FM247365.
2: بین الاقوامی سفر پر روانہ ہونے والے متوجہ ہوں، ایسی آن لائن ایپس اور پلیٹ فارم سے اجتناب کریں جو پیسوں کے عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے ترجیح دیں۔ یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے، لیکن حقیقت میں خطرناک جال ہے۔ منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں۔ یاد رکھیں، اگر آپ کے سامان سے منشیات برآمد ہوئی تو قانوناً اس جرم کے ذمہ دار صرف آپ ہوں گے۔ خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے۔
3: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
1: ایف ایم 100،
3: 31 سال ایف ایم 100 آپ کی آواز۔ السلام علیکم پاکستان،
1: السلام علیکم پاکستان، پاکستان۔
4: اٹس 24 آورز نان سٹاپ وائبریشن، connecting you,
5: connecting,
4: holding you,
5: holding,
4: with FM 100.
6: FM 100. FM 100.

0: एच बी एल फ्रीडम अकाउंट के साथ मुफ्त IBFT, मुफ्त चेक बुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ एच बी एल फ्रीडम अकाउंट, जहां ख्वाब वहां एच बी एल।
1: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
2: AGS ट्यूबलेट, दिखाए काम AGS ट्यूबलेट बैटरी, दिल को है आराम,
3: एंड कूल किंग हेयर ऑयल, जैसे चलता फिरता एसी,
4: एंड डेटॉल फेस सोप, ये बदबू फैलाने वाले जर्म्स को दूर भगाए,
0: एंड HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
5: एंड अगर आप हैं ड्राइव कार, बाइक या रिक्शा ड्राइवर, तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा लें,
4: एंड जो चाहे खरीदो, पैसे आराम से दे दो, ये लो बाय जस्ट कैश,
0: एंड
4: लिव लाइटर, हैव अ वेट मैनेजमेंट कॉन्वर्सेशन विद योर डॉक्टर टुडे,
0: एंड
6: फिनिक्स लगा और भूल जा, फिनिक्स लगा और भूल जा,
0: एंड
7: अल हबीब करंट प्लस अकाउंट, भरोसा भी रफ्तार भी, बैंक अल हबीब, रिश्ता भरोसे का।
8: توہین رسالت، نفرت آمیز تقریر اور مذہبی فرقہ واریت کا فروغ آئین پاکستان کے مطابق ایک انتہائی سنگین جرم ہے۔ سوشل میڈیا جیسا کہ یوٹیوب، ٹویٹر یا کیبل ایف ایم پر اس نوعیت کا غیر قانونی مواد نظر میں آئے تو ایف آئی اے، سائبر کرائم ونگ، پی ٹی اے یا پیمرا کو فوری اطلاع کریں۔ ذمہ دار شہری بنے، میڈیا، انٹرنیٹ اور سوشل میڈیا کا مثبت استعمال کریں۔ مفاد عامہ کا یہ پیغام آپ کو پیمرا کی جانب سے پیش کیا جا رہا ہے۔
9: Like us on facebook.com/fm247365.
10: FM247365.
11: This is your music.
12: Oh, chhod fikra nu piche, suno mere fikron mein.

0: It's 8:45 PM. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja. This public service message is brought to you by FM 100. रात में गाड़ी चलाने के दौरान तेज रोशनी देने का मतलब ऐसा ही है जैसे दिन के वक्त हॉर्न बजाना। इसका गैर जरूरी इस्तेमाल मत कीजिए। ट्रैफिक कवानीन की पाबंदी कीजिए।
1: बैन अल-अक्वामी सफर पर रवाना होने वाले मुतवज्जो हूँ, ऐसे ऑनलाइन ऐप्स और प्लेटफॉर्म से इज्तनाब करें जो पैसों के इवज किसी नामालूम शख्स का सामान आपके अपने सामान के साथ ले जाने के लिए करें। यह आसान कमाई का तरीका तो नजर आता है लेकिन हकीकत में एक खतरनाक जाल है। मंशियात फरोश इन्हीं तरीकों को इस्तेमाल करके मंशियात स्मगल कर रहे हैं। याद रखिए, अगर आपके सामान से मंशियात बरामद हुई तो कानूनन इस जुर्म के जिम्मेदार सिर्फ आप होंगे। खबरदार, किसी अजनबी का सामान दौरान सफर अपने साथ ले जाना आपके लिए खतरनाक हो सकता है।
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
2: ڈینگی ایک خطرناک بیماری ہے جو مچھر کے کاٹنے سے پھیلتی ہے۔ صبح سورج نکلنے کے بعد اور شام سورج غروب ہونے سے پہلے یہ مچھر آپ کو کاٹ سکتا ہے۔ اگر آپ کو اچانک تیز بخار، شدید سر درد، جسم اور جوڑوں میں درد، متلی یا کمزوری محسوس ہو تو فوراً ڈاکٹر سے رجوع کریں۔ ڈینگی کا مچھر صاف پانی میں پیدا ہوتا ہے، اس لیے گھر اور ارد گرد کہیں بھی پانی جمع نہ ہونے دیں۔ پانی کی ٹینکیوں کو ڈھانپ کر رکھیں۔ گملوں اور کولر کا پانی باقاعدگی سے تبدیل کریں۔ لمبی آستین والے کپڑے پہنیں۔ مچھر مار اسپرے اور مچھر دانی کا استعمال کریں۔ یاد رکھیں، احتیاط ہی ڈینگی سے بچاؤ کا بہترین طریقہ ہے۔ ڈینگی سے بچاؤ، آپ کی احتیاط، آپ کی حفاظت۔
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔ FM 24/7/365